0: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क।
1: वेलकम टू रेडियो अमन 88.4।
2: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The vikhtano kulakri yo padwa aw vikhtano la war kavi yo qudrati chamak. Chamak. آیا ستاسو په ویښتانو کې خشکی ده؟ ویښتان مو غورځیږي؟ ویښتان مو وده نه کوي یا مو ویښتان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دی، کوم چې ستاسو د ویښتو خشکی خارخ په مکمل توګه ختموي. نو بالکل جی، هم اوس ځان له انتخاب وکړئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل، چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنٹیر فرنیچر چارفائی نایلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی، رابطہ نمبر 0343-912-1745.
3: It's 9 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
1: Welcome to Radio Aman 88.4.
0: Chahto ke rang, Aman ke sang. अमन रेडियो 88.4 नेटवर्क।
4: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनारसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
5: زڈی رضیات پریشان ایم،
6: ہائے اللہ نولی پریشان کی گی تالا پتہ نشتے دے چی اس مارکیٹ تارا غلی ایز نا فارمولا بیوٹی کریم کم چی لرے کوی ستاسو دو مخون نا دانے دا غنا تیر سری او دسترگو لاندے توری حلکی او دو مخ نا دا زیاد عمر اثرات اوے سیرپ او سیرپ ووش پو کی تاسو دا داس خائز درکی کم چی ستاسو خواخوی اوے گولالا بیا بدر تخلق وای

0: It's 10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. Welcome to Radio Aman 88.4.
1: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क।
0: जमजम हेयर शैम्पू एंड जमजम हेयर ऑयल। जमजम हेयर ऑयल द विख्तानो कुलाकड़ी यो पदवा और विख्तानो लावर कवि यो कुदरती चमक चमक। آیا ستاسو په ویښتانو کې خشکی ده؟ ویښتان مو غورځیږي؟ ویښتان مو وده نه کوي یا مو ویښتان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دی، کوم چې ستاسو د ویښتو خشکی خارښ په مکمل توګه ختموي. نو بالکل جی، هم اوس ځان له انتخاب وکړئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل، چې هایست مو یو فدوشی. نو د ملاویدو پتا یاد ساتئ، فرنٹیر فرنیچر چارفائی نائلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی، رابطہ نمبر 0343-912-1745.

0: It's 11 o'clock.
1: It's 11 o'clock.
0: Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4.
2: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क।
3: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू। आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बलोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
4: کلا تخنن پرختیخ کلی اخکاری
5: اسماخ کلی با ولی نخکارم چه کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
4: وی اللہ دوم را زر سنگا
5: اسما صفات بیوٹی کریم یو هربل او مایری پروڈکٹ دی چه پانچ دن استعمال اولو سرا زما دا مخنا ڈولی مسئلی ختم شوی
4: واہ بیاو زہم غانم چه زما مخ ستا پشان خیست شی کلا اوس دارا تا ویا چه صفات بیوٹی کریم با منگتا چر تا ملوی گی
5: صفات بیوٹی کریم بستا ستا ہر کسمیٹکس ان جنرل سٹور کی پا

0: जादू है जी, बिल्कुल जादू है, 100% जादू है। अब देख लीजिएगा, गर्मी का मौसम है, शदीद धूप और गर्मी की शिद्दत, ऊपर से पसीना गर्द गुबार, हवा की ये सख्त फेरे और चील का बेरोनक होना, ऊपर यही नहीं बल्कि ऊपर से जो ये पसीना निकलता है और उससे जो आयल खारिज हो रहा है, उफल्ला जी पमारानो उखड़ा जी, बिल्कुल बिल्कुल कसरे में पमारानो खड़े, पैसे में पमारानो बने खड़े ली थी, यानी दास प्रोडक्ट में उस पूरी इस्तेमाल करी थी, फायदा ही नहीं इधरता नो ब्या चेर तक रो चिस्ता पैसे जाया कहो धमाका हो क्या सड़िया हाँ जी Ladies and gentlemen, सबसे पहले बहुत ही पहले सब बातों से पहले एक बात कहूंगा और वो ये कहूंगा कि नंबर नोट कर लो,
1: मजबूरी
0: रेडी हो यार, जो रेडी हो चुके हैं वो नोट कर ले, नंबर बताने लगा हूं लेकिन कॉल नहीं करनी, किसी ने भी कॉल नहीं करनी अभी, अगर खबरदार किसी ने कॉल की तो मैं कॉल अटेंड नहीं करूंगा, सिर्फ मैसेजेस आप करेंगे, मैसेजेस करेंगे कैसा लगा हमारी आवत, हमारा आना कैसा लगा आपको, मुबारक लगा जुमेरात का दिन, जुमेरात का ये वक्त, टी टाइम असर का वक्त, या उर्तवाई कने अच्छे उर्तवाई ए शिखा
1: मलंगे परंग की बंगे दरबा
0: आजी परंग की बंदा और रबाब टंग दार जी तासीर सर रबाब टंग दन और रबाब टंग सर बस तासुता नंबर उशो बे बबिया नूरी खबर या तरीका उलका मजिगराय दस्तर की मत हो रवा सर मिन्ना राय दस्तर की मत हो रवा
1: खराब कड़े दिया।
0: लेडीज एंड जेंटलमैन नंबर जल्दी जल्दी नोट कर ले, 03-04-99-25-388 यानी 03-04-99-25-388 नंबर नोट कर लिया, बहुत बेस्ट हो गया, नंबर नोट कर लिया, मैसेज शुरू करें 03-04-99-25-388 पे आप मैसेज करें और मैं बहुत सारी बातें करूंगा, बातों के बाद जो सिलसिला शुरू होगा वो आपकी कॉल्स का शुरू होगा, मेरा और आपका साथ आज रहेगा 5 बजे तक, सिर्फ आज नहीं कल भी परसों भी, किसी को बताना नहीं है, ठीक है जी, पिक अप। Ladies and gentlemen, agar tool di ranis dusi, agar tool khoin di, agar tool uruna di ranis dusi, jikum pareshan di, di khpal skin pawale zar skin masaili di, yani chehre bani danir usi, yani chehre jikum da agar dir ziyat ail, yani ghor wale ke chip chip hat kavi, chehre bani danir watli, ya chil martha usi, no foran lish gondi khwala parasi, sajai mkmin jalai po, zabardas kisam product istimal kadai, जबरदस्त किस्म प्रोडक्ट इस्तेमाल न बाद दो छ पिंजो मिनटों दे पारा बारह उसी नु खोला पर आजी खोला पर माता सी आओ दा मख रंग चिकम प्रक विलक कपड़े नवे स्पिन मखवी आओ लिरसात लमरत चूजी नो मखी चिकम द तूर सी नो गई टोल खल को दे पारा च मखी कोड़ाले छुरी के तूर वाले छुरी के ना का टोल खोंदे उरुना चिकम दी आगा दी मानन प्रोग्राम मारी ज दे तासुखपल आर जी तासीर यमा जी बिल्कुल आगा खबरें کو چې کوم خبرې نه تاسو फायदा اخستای سو خبرې بکو چې کوم تاسو ته फायदा تر رسوي نو پریشانی پریر دو ټول خويندې ورونه ټول خويندې ورونه دې ما خبره په غور سره واري ک تاسو په چهره باندې تور تور نشانو نه وي یا تاسو لشکو بار د اوزو او مرته چې څنګه اوزو نو مخمز بالکل صفائی په سینې باندې یو کمرې چې یو ټول عمر خو انسان کمرې چې نه زیاده کیدای کور چارې لاري کوي یا بار چارې لاري کوي سړی وزي بار بازارو ته چارو ته لارو ته او زنه جنې چې کومې دي هغه خپل خپلوانو ته کورې بجی وای دینه علاوه مړی پخوي اور کار کوي نو لښ ساته چې چینی نو بیا چې وسی دا مخې چې کوم ده هغه داسی توسی توری توری خولی پر وسی اچرای شکما دا بدرنگی غندسی نو ولی پریشان یو اوس بس درتشو دی پر دا پروگرام شکم تاسو اوس پدی وخت باندې ارو دی کیسن وال کیسن یو داسی فانتاستیک لا جواب مایلڈ بلوئنگ پروڈکٹ بدر تاسو یو داسی پروڈکٹ چی خپل دغه استعمال وروجینا تاسو چې مشهور دا یو داسی فیس واش یو داسی ماسک یو داسی کریم ددا شکم چور جو اندر استعمال سرا تاسو چهره چی کوم دا اب بالکل داسی پړک چی گرمی چی چور وی تاسو چهره چی کوم دا هغه به محسوس وینئ یعنی خوله خوب پراجی زهر خبر دا زدا بالکل نوای کچوک دا ترته وای کنه چی یو داسی مشتر پروڈکٹ چی هغه استعمال کو نو غی استعمال نه چهره چی کوم دا وړواله نه کوي چهره چی کوم دا خوله نه کوي نو بالکل به داسی پروڈکٹ هرگز هرگز نه استعمالو غی وجه چی دا غی وجه دا د چکل دا تاسو پروڈکٹ داسی استعمال کو چی کوم تاسو چهره چی کوم دا غوی خوله وی هغه بند کی نو خو شو اروېدون کو دا خو زیاته دا دا خو ظلم دا دی چهره سره چهره ممو چې په چهره ممو کیږي چې زیدر ته شو چکل تاسو چهره چی کوم دا مخ چی کوم دا یا انسان چی کوم مکمل سکین دا بدن دی دا چې انسان سر نه چپ چو پوری ټول الله تعالی دا سیو جوړ کړی دا لکه چرنګ چې پیروځای وی پیروځای چرنګ وی خو جوړ ویدون کو پیروځای دا سی وی کنه چې چې ورواشو ور نروز دا سی انسان چې کوم جوړ او جوړشت الله تعالی دا سی جوړ شو ور کړی دا چې دا ټول سروای سروای دا ټول انسان هر جسم هر اسینه دغه خولی روزي اخولی چې کار کوي خو جو ور ویدون کو د خوله چې کوم دا دا چې انسان جسم نکل روزي کنه نو دا سی ماده چې کوم انسان د پر خیر ضروری وی اگر ټول انسان سکین صفائی کوي Ladies and gentlemen, Urdu wale sun lo, Saraiki wale sun. Chalo main Saraiki jaise na, bilkul Saraiki jaise. Main gal Pashto e jaise na, phir hum e me na ho ki pareshan thi, Tasir bhai aa gaye. Tasir bhai sirf Pashto wale na ale na, sirf apne padhana waste kaam di galiyan jaise na. Nahi ji, main sara ki thi galiyan jaise. Sare mere sajne, sare mere pyare ve. Dekho, Khaleel bhai jo hai na, wo zyada tar Urdu ch gal kare na. Te main sirf dutra di wara ch waste aanda, zyada di wara jehde hin wo Khaleel bhai da program hone. Main koi کوشش کرے نا کہ میں انہوں لوگوں کو ڈسا جہے لوگ نہیں بوجھ رہے ای وجہ تو میں کوشش کرے نا کہ بابا ایویں ہے کہ جہاں انسان کوئی توقع اگر یہ آدھا ہے نا کہ یہ پروڈکٹ استعمال کرو کہ جہاں کہ کرے

पाटा की अदद तपिशकवी कुरम के आसमानी बिजली गौरज दल दा कुरम अल के चमकनी गांधव की आसमानी बिजली गौरज दल अफसस नाकि वाक्य के द्रे तनान पहक रसी दिल दीप द मीडिया रिपोर्ट तर महा वाक्य अचानक द तेज बरान पदुरान रपे हर्षविदा द आसमानी बिजली गौरज दल उप नतीजे के द्रे तनानो जुवन बैला लिदे मीडिया रिपोर्ट तर महा रेस्क्यू हुकाम लखवावली शविदी ची पहक रसी दिली तनानो लशुना जरूरी करवाई लपार निजदी अस्पताल त मुंतकिल कड़े शिव्यू द वाक्य न बाद अलके के दगम फिजा जोड़दा विफाकी आईनी अदालत हाईकोर्ट सो इख्तियारात मुतलिक फैसला जारी कर दा विफाकी आईनी अदालत फैसले की उल शविदी ची हाईकोर्ट न द सुप्रीम कोर्ट मातहती और न विफाकी आईनी अदालत लांदे कारकवी द फैसला विफाकी आईनी अदालत गुजरांवाला इलेक्ट्रिक पावर कंपनी गेपको पानो मास्टर टेलर मुकदमे की जारी कर दा विफाकी आईनी अदालत इस्लामाबाद हाई कोर्ट जरदे मुकदमे हतम को हिदायत इस्तेदा कर शेवा चे बने जस्टिस आमिर फरूक फैसला की वलीदे च अक्सर आला अदलिया न हाई कोर्ट जर फैसलो कवलो हिदायत दरख्वास्तु न राजी हो हाई कोर्ट न द सुप्रीम कोर्ट लांदे कारकवी और न विफाकी आईनी अदालत मातहती विफाकी आईनी अदालत फैसले की उल शिविदी च मुल्क पदी वक्त पिंजा हद मुख्तार हाई कोर्ट कारकवी और हर हाई कोर्ट आजाद आईनी अदालत दे फैसले की उल शिविदी च जिली अदालतों या नोर दास अदालतों च आर्टिकल 203 लांदे जुड़ शिवी अगाद हाई कोर्ट मातहती हाई कोर्ट उल फैसले सुप्रीम कोर्ट या विफाकी आईनी अदालत के चैलेंज की दलीशी हाई कोर्ट फैसले चैलेंज के वाला अदालत दयो बल मातहत न जुड़वी विफाकी हुकूमत रातलून के माली काल बजट के मुख्तलिफ शोबों तवर के शवे टैक्स मोरात और रायती जनरल सेल्स टैक्स जीएसटी शरो बांधे नजर सुनाई कोल बांधे खबर कवि नतीजे के योशमेर सीजन नरखनों के इजाफे इम्कान पैदा शविदे मीडिया रिपोर्ट की उली शविदे च महसूलत के इजाफे और टैक्स नेट वसी कोल पर हुकूमत नवे मालियाती असलाहत जोड़वलो तेरियानी शुरू कर दी دے سلسلہ کیا تم شیڈول لاندے مختلف شعبوں تحصیل شوی ٹیکس مراعات مرحلہ وار ختم کولو تجویز باندے غور روان دے میڈیا رپورٹ کی ولی شوی دے چی درام دی کمپیوٹر او لیپ ٹاپ باندے سلس ٹیکس یا تولو تجویز ورکڑی شوی دے او الیکٹرک او ہائبریڈ گاڑیو تحصیل شوی ٹیکس مراعات مستقبل متعلقہ فیصلے بجٹ کی توقع دا زری شعبے کے ٹریکٹر او ڈی اے پی کاد باندے ورکڑی شوی ٹیکس چوٹ محدود یا ختم کولو تجویز باندے غور روان دے داشان پولیٹری او مال مویشی خوراک باندے سیلز ٹیکس شرز یا تولو سے فرش ہم ماہی تر آغالی دی میڈیا رپورٹ کی دا ہم مولی شوی دی چھے دوائیانو تیرانو کی استعمال کی دون کی حام مال باندے ٹیکس پلیسے کی تبدیلائی آو سولر فوٹو والٹائک سیلز تحصیل شوی موجودہ ٹیکس سہولت واپس ہستلو تجویز باندے غور کی گی دین علوہ سٹیشنری آوزینی بنیادی خوراکس خاک سیزونو باندے ورکر شوی رہتی ٹیکس شروع باندے نظر سنی کولی شی چی آغوی مصنوعات و نرخونو کی اضافہ کی دلی شی اوس یو نظر د نړۍ په حال د ایران سره جنگ ختم کولو معاهده باندې دستخط کولو ته نږدې شوی ایران سره هی طریقې سره مذاکرات روان دي د میډیا سره خبرو کولو په دوران امریکې صدر ډونالډ ټرمپ ویلي دي چې ممکن ده هفته اخیره پورې پیشرفت وشي معاهده کې د لسره به ابنا خرم سکولو شي د امریکې صدر ولی دی چې ایران افزوده یورینیم حاصل کول غواړو افزوده یورینیم امریکې حواله کولو باندې خبرې جاری دي ایران افزوده یورینیم به ډیر زر حاصل کوو اولی بل خو د امریکې صدر ټرمپ خپل مشیرانو ته یقین دهنی ورکړی دا چې هغه به ایران خلاف دوباره جنگ نه کوي د امریکې یو میډیا رپورټ تر مها صدر ټرمپ ولی دی چې تر سو پورې ایران طرف نه امریکی فوجیان نشنا نوی جوڑ شوی خواہی پوری با جنگ نکی گی میڈیا ریپورٹ کی اولی شوی دی چی ٹرمپ انتظامیہ ہیتی کی جنگ نور خوراول نوڑی او معاملات سفرتی حل تا ترجیح ورکوی اولی بل وقت امریکی صدر ٹرمپ دا اسرائیل وزیر اعظم نتنیاہو تا مطالباتو نا منلو پا صورت کی جیل تلی گلو دمکی ورکڑی دی دین الوانی تنیاہو بچے اتا امریکی نبی دہل کولو او امریکی کی موجود نتنیاہو خاندان تولا سسے منجمد کولو خبر درے ہم ورکڑی شوی دی عرب میڈیا رپورٹ کی ولی شوی دی چی صدر ٹرمپ دا اسرائیل وزیر اعظم کورولا سره هم پا ٹیلی فون خبر کړی دی او هغه ته وینا کړی دا چې خپل هوند دا امریکی مطالباتو منلو باندې آماده کړی دشمن تا جنگ میدان کی شکست مندلو نہ بعد اوس ایران کے اختلافات پیدا کولو کوشش کوی د ایران سپریم لیڈر مجتبی حمنائی ولی دی چی خطرات مقابلے لپاره قومی اتحاد او یکجہتی ضروری دا ایران سپریم لیڈر یو بیان کی ولی دی چی عوامو کی مایوسی بدلی یا نا امیدی پیدا کولو والا یو عمل در حقیقت دشمن مدد کولو پشان دے
مجتبہ ہمنائی والی دی چی